0: your location for maximum music.
1: It's 6 p.m. The sound check is brought to you by HBL Freedom Account. Jahan khab, wahan HBL. Muft fund transfer, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account.
2: خالص اجزاء بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
3: او جھومے پیارے سے ہر وقت ڈالی ڈالی
4: او خیر ہے برکتیں بڑا جھوم جھوم کے گا رہا ہے
5: خیر ہی خیر ہے ایچ بی ایل زرعی بینکنگ کی وجہ سے اس بار فصل بڑی اچھی ہو گئی ہے
4: ایچ بی ایل زرعی بینک کی وجہ سے
5: ہاں بڑی آسانی سے اور بنا کسی بڑے جھنجھٹ کے زرعی قرضہ جو مل گیا ٹریکٹر بھی لے لیا اور بیج کھاد بھی اچھا والا
4: تو کیا میرے پولٹری فارم کے لیے بھی قرضہ مل جائے گا
6: جی ہاں پاکستان کے سب سے بڑے بینکنگ نیٹ ورک ایچ بی ایل زرعی بینکنگ کے پاس ہے پولٹری فارم فش فارم زرعی آلات اور ویشیوں کے لیے بھی قرضے کی آسان سہولت اور آپ کی خوشحالی کا اصل راز مزید معلومات کے لیے ابھی 111-111-425 پر کال کریں یا قریبی برانچ سے رابطہ کریں
7: شرائط و ضوابط لاگو ہے
8: شوکت خانم لاہور اور پشاور کے بعد آپ کی ایک اور ڈونیشن
9: شوکت خانم کراچی کی تقدیر
10: آج ہی ڈونیٹ کرنے کے لیے 0800-111-555 پر کال کریں یا ہماری ویب سائٹ www.shaukatkhanam.org.pk وزٹ کریں
1: HBL Freedom Account کے ساتھ مفت فنڈ ٹرانسفر مفت چیک بک مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL Freedom Account جہاں خواب وہاں HBL
11: فون اپگریڈ کرنے کا سوچ رہے ہو تو سنو فون ہو تو 5G والا ملے گا کیسے بس جیز ایکسپیرینس سینٹر یا جیز ای سٹور پر جاؤ اور نیا 5G والا فون اپنا بناؤ یہی نہیں فل پیمنٹ پر پاؤ ساتھ میں فری ڈیٹا بنڈلز ہینڈ سیٹ انشورنس اور بہت کچھ تو پھر فون ہو تو 5G والا جیز 5G
12: 11.9% 11.9%
13: ओ भाई क्या है ये 11.99% ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए
14: पुरानी गाड़ी छोड़ो नई गाड़ी का ख्वाब पूरा करने चलो तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन ये ऑफर महदूद मुद्दत के लिए है शरायतों से वाबित लागू है
12: 11.99%
15: जहाँ पांच दोस्त मिल जाएं, वही लाइफ है और ऐसे ही स्पेशल पांच के लिए जैज V5 शेयरिंग पैकेजेस पांच दोस्त एक पैकेज और ढेर सारे डेटा मिनट्स और SMS की शेयरिंग अपनी पसंद की V5 ऑफर चूज करने के लिए डायल करो *400# या सब्सक्राइब करो सिमोस ऐप से जैज 5G
1: HBL Freedom Account के साथ मुफ्त फंड ट्रांसफर मुफ्त चेक बुक मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL Freedom Account जहां ख्वाब वहां HBL
16: اپال فیملی مکسچر کے ساتھ ہر سفر خاص عمرہ لکھیں 02111182725 پر واٹس ایپ کریں پیک کے اندر موجود کوڈ بتائیں اور لکی ڈرا میں شامل ہو جائیں اپال فیملی مکسچر لائیں عمرہ پر جائیں
12: 11.99%
13: ओ भाई क्या है ये 11.99% ये है HBL कार लोन का जबरदस्त मार्कअप रेट सिर्फ 11.99% का फिक्स रेट पूरे टेन्योर के लिए
14: पुरानी गाड़ी छोड़ो नई गाड़ी का ख्वाब पूरा करने चलो तो अभी अपनी करीबी HBL ब्रांच चलो या अप्लाई करो ऑनलाइन ये ऑफर महदूद मुद्दत के लिए है शरायतों से वाबित लागू है
12: 11.99%
17: कमेटी चलाना भी एक अलग ही टेंशन है किसी का कैश नहीं है तो किसी का कल भेजता हूँ वाला एक्सक्यूज और किसी को रिमाइंडर पर रिमाइंडर चाहिए इन एक्सक्यूजेस से बचने के लिए जैज कैश ऐप से कमेटी को डिजिटल बनाओ और अभी अपनी कमेटी स्टार्ट करो क्योंकि आपकी आसानी के लिए जैज कैश है ना।

वेलकम बैक कहेंगे रंजिशी सही, दिल ही दुखाने के लिए आ, क्या खूबसूरत गजल यार, जबरदस्त। और आके मैसेजेस, मेहंदी हसन साहब की गजल, अली सेठी ने कवाली की तरह गाई है, जाहिद साहब कह रहे हैं, क्या बात है जाहिद साहब, लवली आ गए हैं सलाम के बाद, कह रहे हैं अच्छा एक शेर भेजा है लवली ने और वो तंजो मिजाज वाला शेर है, माहौल थोड़ा सा रोमांटिक कर रहे हैं हम और आप मजाक वाला कर रहे हैं खैर लेकिन ऐसा होना चाहिए, यानी कि समझ रहे हैं ना आप। और आगे बढ़ते हैं जनाब, आगे बढ़ते हैं। नौरीन मेहना कहती हैं, अरे नौरीन मेहना का इंतखाब तो हमने शामिल ही नहीं किया, चलें भाई इनका पहला इंतखाब शामिल करते हैं। कहती हैं, मेरी मोहब्बत का किस्सा मुख्तसर सा है, मैंने मोहब्बत सिर्फ लफ्जों से नहीं दिल की सच्चाई खलूस और वफा से की, जिसे चाहा उसे दिल से चाहा, हर खुशी में साथ दिया और हर मुश्किल में हाथ थामे रखा, मेरी मोहब्बत वक्त के साथ बदली नहीं बल्कि हर गुजरते लम्हे के साथ और गहरी होती गई, मोहब्बत वो नहीं जो लफ्जों में बयान हो जाए, मोहब्बत वो है जो उम्र भर निभाई जाए, तुम साथ रहे तो हर मौसम हसीन लगा, तुम दूर भी थे तो दिल ने तुम्हें अपना ही कहा, क्या बात है, फरमाइश भी है और एक इंतखाब और भी है, वो छोटा सा है वो भी शामिल करते हैं। उसे कहना बेवफाई का कफारा नहीं होता, लौट भी आओ तो ये दिल अब तुम्हारा नहीं होता, आए हाय हाय हाय, उसे कहना बेवफाई का कफारा नहीं होता, लौट भी आओ तो ये दिल अब तुम्हारा नहीं होता, कितनी रातें जागे कितने दिन बेचैन रहे, हमसे अब ये हिसाब किताब दोबारा नहीं होता, मिलोगे तो फिर से जी उठेंगे हम, लौट आओ कि अब यादों से गुजारा नहीं होता, भाई बहुत खूब बहुत खूब, क्या बात है भाई क्या बात है। हमारे फरहान भाई भी आ गए हैं और फरहान भाई का मैसेज हम पढ़ते हैं, इन्होंने इंतखाब भी भेजे हैं, अस्सलाम वालेकुम टू यू एंड ऑल लिसनर्स, हाउ आर यू, हाउ वाज द डे, और अम्मी जी और अम्मी जैसी प्यारी सी आंटी जान के लिए ढेरों सलामती की दुआएं, फरहान रजा फ्रॉम नवाबशाह सिंध। पहला इनका इंतखाब शामिल करते हैं, मोहब्बत का, ये मोहब्बत का ना दुनिया का ना दीन का किसी का भी नहीं झूठा कहीं का, किराया कम तो है कमरे का लेकिन है एक संदूक भी पिछले मकीन का, अभी थी रास्ते में आशनाई स्टेशन आ गया इस महजबीन का, किसका पांव चूमा हो तो समझो फलक से कम नहीं रुतबा जमीन का, उसे सांपों से खौफ आता है अजहर, बटन लगवाऊं कैसे आस्तीन का, वाह वाह वाह। आखिरी जो शेर है वो मुझे बड़ा अच्छा लगा, अजहर फराख साहब का ये इंतखाब फरहान भाई ने भेजा, एक और इंतखाब इनका वो हम बाद में शामिल करेंगे, मगर अभी हमारे प्यारे से चाचा जो है हमारे लिए एक खूबसूरत सा इंतखाब, बहुत ही खूबसूरत सा इंतखाब, चाचा होते तो खैर उनकी आवाज का हम क्या मुकाबला करेंगे, उज्र आने में भी है और बुलाते भी नहीं, उज्र आने में भी है और बुलाते भी नहीं, बाएज़े तर्क मुलाकात बताते भी नहीं, मुंतजर हैं दमे रुखसत के ये मर जाएं तो जाएं, मुंतजर हैं दमे रुखसत के ये मर जाएं तो जाएं, फिर ये एहसान के हम छोड़ के जाते भी नहीं, सर उठाओ तो सही आंख मिलाओ तो सही, नशाए मह भी नहीं नीम के माते भी नहीं,
کیا کہا پھر تو کہو، ہم نہیں سنتے تیری، نہیں سنتے تو ہم ایسوں کو ستاتے بھی نہیں۔ خوب پردہ ہے کہ چلمن سے لگے بیٹھے ہیں، صاف چھپتے بھی نہیں، سامنے آتے بھی نہیں۔ مجھ سے لاغر تیری آنکھوں میں کھٹکتے تو رہے، تجھ سے نازک میری نظروں میں سماتے بھی نہیں۔ دیکھتے ہی مجھے محفل میں یہ ارشاد ہوا، کون بیٹھا ہے اسے لوگ اٹھاتے بھی نہیں۔ ہو چکا قطع تعلق تو جفائیں کیوں ہوں، جن کو مطلب نہیں رہتا وہ ستاتے بھی نہیں۔ زید سے تنگ ہو اے داغ تو جیتے کیوں ہو، زید سے تنگ ہو اے داغ تو جیتے کیوں ہو، جان پیاری بھی نہیں، جان سے جاتے بھی نہیں۔ کیا بات ہے، کیا بات ہے، کیا انتخاب ہے داغ دلوی صاحب، اور چاچا کی تو بات ہی کچھ اور تھی۔ اللہ تعالیٰ ان کو جنت الفردوس میں بلند مقام عطا فرمائے۔ ایک اور ان کا انتخاب ہے، وہ بھی شامل شو کریں گے۔ مرزا صاحب کہتے ہیں، پتہ نہیں کیا لکھا ہوا، سونہس زبردست، بس یہ سمجھ میں آیا، زبردست غزل آپ نے پلے کی ہے، لالا گریٹ یو۔ ابھی ایک اور غزل ہم، کچھ غزلیں ہیں ایسی کہ جو آپ کو شاید، مطلب میں مکس چلا رہا ہوں، نئی بھی ہیں پرانی بھی ہیں۔ اور زاہد صاحب جو ہیں، ان کے میسجز سے مجھے یہ احساس ہو رہا ہے کہ ان کو اوریجنلی جو سنگرز ہیں ان کا انداز، ظاہر ہے مہندی صاحب کا کون مقابلہ کر سکتا ہے شہنشاہ غزل، لیکن زاہد بھائی ہمارے جو نئے سنگرز ہیں ان کو بھی اپریشیٹ کرنا چاہیے۔ کہنے کا مقصد یہ ہے، نو ڈاؤٹ کوئی بھی سنگر آ جائے مہندی حسن صاحب کی جگہ نہیں لے سکتا، غزل گائیگی میں غلام علی صاحب کی جگہ نہیں لے سکتا، پرویز مہندی صاحب کی جگہ نہیں لے سکتا، لیکن ہمارے جو نئے غزل گائک آ رہے ہیں ان کو بھی ہمیں اپریشیٹ کرنا چاہیے۔ آپ یہ دیکھیں کہ مہندی صاحب کی غزل گائی انہوں نے، مہندی صاحب کی غزل گانا کوئی آسان ہے، یعنی کہ سمجھ رہے ہیں نا آپ۔ اور جناب فرحین بھی آ گئی ہیں دبئی سے، اور کہہ رہی ہیں السلام علیکم، سب ساتھیوں کو سلام کہا ہے انہوں نے، اور معذرت کر رہی ہیں کہ نہیں سو گئی تھی، اب آپ اٹھ گئی ہیں تو اب آپ کا انتخاب بھی شامل کرتے ہیں۔ کہتی ہیں تم کہاں جاؤ گے، ہائے ہائے، عنوان سے ہی سمجھ گیا ہوں کہ کون شاعر ہیں۔ جس دنیا سے گزر جاتے ہیں ایسا کرتے ہیں کہ مر جاتے ہیں، کیسے ہوتے ہیں بچھڑنے والے، ہم یہ سوچیں بھی تو ڈر جاتے ہیں۔ اب نہ دیکھو میری بنجر آنکھیں، اب نہ دیکھو میری بنجر آنکھیں، چڑھتے دریا تو اتر جاتے ہیں۔ دھوپ کا روپ رچانے والے شام کو اور نکھر جاتے ہیں۔ تم کہاں جاؤ گے سوچو محسن، تم کہاں جاؤ گے سوچو محسن، لوگ تھک ہار کے گھر جاتے ہیں۔ محسن نقوی صاحب جناب، کیا بات ہے بھائی، کیا بات ہے۔ اور بھی آپ لوگوں کے بہت ہی پیارے پیارے سے انتخاب جو ہے وہ میرے سامنے موجود ہیں، مگر ابھی جو مجھے آنیسٹلی اسپیکنگ، آپ کو پتا ہے کہ میری عادت ہے کہ میں جو چیز میرے دل کو چھوتی ہے میں اس کو اپریشیٹ ضرور کرتا ہوں، تو جو خوبصورت انتخاب جو مجھے لگے بہترین وہ تھے روح مند کے، تو روح مند آپ کے انتخابات کی وجہ سے خوبصورت سے ہماری جانب سے، یعنی میری جانب سے آپ کے لیے ایک بہت زبردست سی غزل روح مند کے نام سماعت فرمائیے۔